0: ठहरिए जरा, ये कमर्शियल तो सुन ले।
1: Rosehead Hire Limited Taxi and Rental Services. Looking for a reliable taxi or vehicle rental service in Birmingham? Choose Rosehead Hire Limited, your trusted partner for safe, comfortable and affordable transport across Birmingham and the surrounding areas. Whether you need a local taxi, airport transfer or vehicle rental, Rosehead Hire Limited is here to help with a professional and friendly service. Book today by calling 07577292926 or email rosehead-hire@hotmail.com. Visit us at 25 Wolseley Street, Birmingham, B94NW. Rosehead Hire Limited, getting you where you need to be, safely and on time.
2: Attention, property owners and letting agents. Are you in the process of obtaining a HMO license for your property? Look no further than Elite Care Fire Safety Solutions, your risk assessment surveyors and trusted partner in ensuring you stay compliant with the Regulatory Reform Order 2005 by providing you with a professional risk assessment service. At Elite Care Fire Safety Solutions, we specialise in conducting thorough risk assessments to help you navigate the HMO licensing process with ease. So what are you waiting for? Call Elite Care Fire Safety Solutions today at 077 30 791 412, or visit our website www.ecfss.com to secure a no obligation quote today.
3: राहिला बहन, बहुत बहुत मुबारक हो। आपके बच्चों ने GCSE और SATs एग्जाम्स बड़े अच्छे नंबरों से पास किए।
4: भाई मुबारक तो हो सलासा ट्यूशन सेंटर वालों को, जिनकी मेहनत से बच्चों ने GCSE मैथ्स, इंग्लिश और साइंस में ए स्टार्स और सेट्स में ग्रेटर डेप्थ हासिल किए हैं।
3: सलासा ट्यूशन सेंटर?
4: जी हाँ, इनकी एक ब्रांच न्यू बेस्फोर्ड NG7 7FY और दूसरी ब्रांच स्नेंटन डेल NG2 4LG में है।
3: लेकिन मैं तो यूनिवर्सल क्रेडिट पे हूँ और फुल ट्यूशन फीस भी अफोर्ड नहीं कर सकता।
4: मसला ही कोई नहीं, सलासा ट्यूशन सेंटर नॉटिंघम ऑफ स्टेट रजिस्टर्ड है और यूनिवर्सल क्रेडिट वालों के लिए 85% डिस्काउंट अवेलेबल है।
3: फिर तो मैं आज ही उनसे रापता करता हूँ।
5: जी हाँ, आज ही रापता कीजिए सलासा ट्यूशन सेंटर 07968046444 या 01159168231। कुछ बन गए आज तो कल काम आएगा।
6: Planning to upgrade your home or business space? Whether it's a brand new kitchen, a stylish bathroom, or a complete makeover, Mogul Builders are the experts you can rely on. From kitchen fitting and worktops, bathroom tiling, fitting and renovations, painting and decorative finishes, laminate, vinyl, and wooden flooring, to plastering, dry lining, and minor building work. Mogul Builders handle it all, from start to finish. Clean work, quality finish, fair prices. Call 07440-363063 or 07421-077999 for a free consultation and quote. Mogul Builders, transforming spaces, building trust.
7: This is a public service announcement.
8: Everybody. The station.
9: That plays.
10: Foot tapping music.
11: इसको इधर वापस कर देते हैं। आप कहाँ कहते हैं यहाँ पे लगाने?
12: इधर सही है,
11: इधर ठीक है ना, यहाँ कोई इशू नहीं है, इधर लगा दें।
13: थोड़ा सा उस तरफ कर दें इसको, थोड़ा सा
11: यहाँ पे ठीक
13: है।
12: टेबल नीचे से किसी को
13: हाँ नीचे से कर देते हैं।
11: अब देखें
14: ऐसे होगा,
11: अब देखें
13: अब टेबल थोड़ा सा आगे भी करें, फ्याज भी टेबल थोड़ा सा आगे भी करें प्लीज।
11: कर ले, वो स्लेब ऊपर लेता है नीचे से,
13: इससे ऐसे। अब देखें ना, इसका यहाँ माइक आएंगे।
8: سگریٹ نہ پی لیں بھوکل وہ اچھی ہو جائے گی ہمارے بھائی کیمرے سیٹ کر لیتے ہیں اب دیکھیں یہاں پہ ادھر سیٹ ہے یہاں پہ ٹھیک ہے یہاں پہ سیٹ ہے پرفیکٹ ہے
9: اب دونوں
8: اوکے ٹھیک ہے پرفیکٹ چل رہی ہے اس کا چارجر ہے یہاں پہ لگے گا نہیں ڈور پہ
9: رکھا ہے
8: وہ سی ٹائپ وہ ہے ہمارے پاس پلگ ہے
9: کیونکہ چارجر بھی
10: ہے وہ چلے ویڈیو یہ پکچر ہے نا
8: یہ ایکسٹینشن آپ کی پڑی ہوئی ہے وہاں پہ ایکسٹینشن لگا کے چارجر لگا دے ساتھ ہی کوئی بھی بہت ایکسٹینشن پڑی ہوئی ہے ہاں بس اندر میری گلاسز
15: پوچھنا چاہ رہے ہیں جو چیز ملا
8: چارج کرے گا اس کو یہاں ڈاک کے علاوہ چارج ہوتا کرے چلو اللہ کرے کر دینا برکت پہن دو چارج کر
9: بس آپ کا فون نہ خراب کر دے ماڑا سا چارجر ہے
10: اس کا فریم صحیح بن رہا تھا
16: مشکل نہیں
9: پر بڑی مشکل سے ہو گیا آپ ٹھیک ہے
16: نہیں نہیں کرنے دیں کوئی مشکل نہیں
8: چھوٹے بھائی کو
15: آپ ایڈجسٹ کریں آپ نہیں دیکھنا آپ نہیں کرنا ہے آپ نے دیکھنا ابھی میں اپنا پتہ